Sana no wa so ye ya no no o kan nyame asam ka dwe sa kyerase moment ye